0: يصير بود كدين تهار سوري رسن
1: بنفسي أنت أخشري بروغرام
0: جي
1: اوكي اور آپ کہاں سے بول رہی ہے جوانتی جی
0: میں بلویدیا سے
1: اچھا تو اس کا مطلب ہمیشہ آپ ریڈیو کے ساتھ جڑی رہتی ہے نا
0: جی میں گھر میں اکیلے رہتی ہوں میں کیا کروں یہی تو میری
1: جی بالکل اور ریڈیو جو
0: ریڈیو کے ساتھ
1: तो बहुत धन्यवाद आपको जीवंती जी आपने फ़ोन किया और खुशी बांटी हमारे साथ शुभ शाम आपको मिलती है बहुत जल्द
0: जी आपको भी बहुत बहुत शुक्रिया
1: जी हाँ बहुत सारे मैसेजेस हैं यहाँ पर धन्यवाद आप सभी लोगों को